आकाशवाणी गुवाहाटी हो, समाचार सुन्नुहोस्। यनकुमारी शर्माबाट। गुवाहाटीमा उपस्थित युरोपीले प्रतिनिधि मण्डलका टोलीसँग मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा एउटा द्विपाक्षिक बैठकमा सहभागी हुनुभएको छ। प्रतिनिधि टोलीले आज असम युरोपी अंशीद्वारमा नयाँ अध्यायको सूचना उद्घाटन गर्दै ब्लू भ्याली क्लस्टरको कार्यक्रममा भाग लिएका छन्। कार्यक्रममा असम सरकारको तर्फबाट मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा उपस्थित हुनुहुन्छ। कार्यक्रममा केन्द्रीय विदेश मन्त्रालयका सचिव एम्बसिसी जर्ज, भारतका लागि युरोपेली संघका राजदूत हार्वे डेल्फिन, भारतमा रहेका बेल्जियम राजदूत डिडिएर भाण्डार हेसेल्स र युरोपीय देशहरूका संस्थाहरू र व्यापारिक संस्थाहरूको प्रतिनिधिहरू पनि उपस्थित रहेको छन्। मुख्यमन्त्रीले आशा व्यक्त गर्नुभएको छ कि आज उद्घाटन भएको ब्लू भ्याली क्लस्टर परियोजनाले असम र युरोपेली सम्बन्धीको बीच सम्बन्धलाई नयाँ उचाइमा पुगाउनेछ। यो परियोजनाले आसामका किसानहरू, उद्यमीहरू र युवाहरूका लागि नयाँ दिशाहरू खोलिनेछन्। भारतको लागि युरोपेली संघका राजदूत हार्वे डेल्फिन र भारतका लागि बेल्जियमका राजदूत डिडिएर भाण्डार हेल्सको नेतृत्वमा युरोपीय संघका उच्च स्तरीय प्रतिनिधि मण्डलले हिजो मोरीगाउँ जिल्लाको जागिरोडमा टाटा सेमिकन्डक्टर परियोजनाको पनि भ्रमण गरेका छन्। राज्यमा रहेको मुक्त जग्गाको संरक्षण गर्न स्थायी उपायहरू लिइनेछ। कब्जामुक्त जग्गा ताकि फेरि केही नहोस् त्यसका लागि कठोर, सुदृढ र स्थायी व्यवस्था लिइनेछ भन्दै मुख्यमन्त्री हिमन्त विश्व शर्माले स्पष्ट गरिदिनु भएको छ। मुख्यमन्त्रीले हिजो गुवाहाटीको लोकसेवा भवनमा आयोजित एउटा बैठकमा कृषि पूर्वाधार कोष अन्तर्गत राज्यमा कार्यवाही गरिएको परियोजनाहरू प्रगतिको समीक्षा गर्नुभएको छ। उक्त बैठकमा सरकारले मुक्त जग्गाको सुरक्षाका लागि स्थायी व्यवस्था लिने निर्णय गरेका छन्। बैठकको अन्तमा मुख्यमन्त्रीले सामाजिक सञ्चारमा प्रकाश गर्दै भन्नुभएको छ कि राज्य सरकारले गत 5 सालमा 2200 वर्ग किलोमिटर अधिक जग्गा दखलमुक्त गरेको छ। न्यायाधीश शर्मिला भुइँको फास्ट ट्रेक अदालतले आज जुबिन गर्गको मृत्युको मुद्दामा 5 जना साक्षीको साक्षी ग्रहण गरेका छन्। सरकारी पक्षको साक्षी हिसाबमा आज विश्वजित दास, महेश्वर हालोय, प्लाविता बरकाकोती, बेबी बरा र जाहिद स्तानहकलाई अदालतमा हाजिर हुनुलाई निर्देश दिएको थियो। उल्लेख छ कि हिजोदेखि मुद्दाको विचार प्रक्रिया अनुष्ठित भएको छ र भोलि अदालतले मोरीगाउँ जिल्लाको आरक्षी अधीक्षक हेमन्त कुमार दास, जुबिन गर्गको मृत्यु सन्दर्भमा एजाहार दाखिल गरेका रातुल बरा, मोरीगाउँको भारप्राप्त विषय प्रणव शैकिया र आरक्षी परिदर्शक भास्कर बर्मनलाई साक्षात् गरेको छन्। उक्त मुद्दामा साक्षीको मोट 394 जनाको नाम अन्तर्भुक्त गरिएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आगामी 23 जुन 1926 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। मोट 65 जना व्यक्तिलाई यो पुरस्कारले पुरस्कृत गरिनेछ। गत महिनामा राष्ट्रपति भवनमा आयोजित एउटा कार्यक्रममा पहिलो पर्यायको 67 जनालाई यो बटा प्रदान गरिएको थियो। पद्म बटा पुरस्कार प्रदानको दोस्रो पर्यायमा असमको नुरुद्दिन अहमेद, जोगेश देउरी, पखिला लेक्थेपी लगायत कविन्द्र पुरकास्तलाई यो सम्मान प्रदान गरिनेछ। यस वर्ष पद्म पुरस्कारका लागि 6 भएका नुरुद्दिन उन्मेद एक प्रसिद्ध मूर्तिकार र कला निर्देशक हुन्। उहाँको जन्म सन् 1958 17 जनवरी हात्तीकुसीमा भएको थियो। उहाँले राष्ट्रिय स्तरमा आफ्ना रचनात्मक कार्यहरूबाट असमिया थिएटरको पुनरुत्थान सुरु गर्नुभएको थियो। संगीत नाटक एकाडेमी पुरस्कारबाट सम्मानित नुरुद्दिन अहमेदले आफ्नो कला मार्फत असमिया संस्कृतिलाई प्रचार गर्दै आउनुभएको छ। उहाँ राज्यको नाटक, चलचित्र र मूर्तिकलामा सक्रिय रूपमा संलग्न हुनुहुन्थ्यो र सन् 2001 सन् 2003 गणतन्त्र दिवसमा दिल्लीमा असम प्रतीकको निर्माणको नेतृत्व गर्नुभएको थियो। साथै सन् 2025 गुरूजी आइद्य शर्मा पुरस्कारले उहाँलाई पुरस्कृत पनि गरिएको थियो। शक्तिपीठ कामाख्या मन्दिरमा आउँदो 22 जुनदेखि अम्बुबासी मेला अनुष्ठित हुनेछ। मन्दिरको सूत्रद्वारा थाहा लागे अनुसार 22 जुन बेलुकी 9 बजेर 28 मिनट
42 सेकेन्डमा अम्बुबासीको लागि कामाख्या मन्दिर भक्तहरूका लागि बन्द राखिनेछ र 23-24-25 जुनसम्म मन्दिरको ढोका बन्द रहनेछ। 26 जुनदेखि फेरि भक्तगणहरूका लागि पुनः मन्दिर खोलिनेछ। प्रत्येक वर्ष जस्तै यसपल्टि पनि विभिन्न ठाउँदेखि भक्तगणहरूको आगमनको समाचार पाइएको छ। आईसीसी महिला टी20 विश्वकप क्रिकेट प्रतियोगिताकोमा एउटा खेलमा हिजो भारतले वेस्ट इन्डिजलाई 26 रनले हराएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 723 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:22:20 हुनुको साथै म यनुकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजका कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा प्रस्तुत गर्दैछौँ वार्ताको कार्यक्रम र वार्ताकार हुनुहुन्छ ललित श्रेष्ठ।
1: यसको आधारमा एउटा वार्ताकार हुनुहुन्छ ललित श्रेष्ठ।
2: भुइँचालो र यसको पूर्व सावधानता। पृथ्वीको पृष्ठभागको कतिपय ठाउँमा प्रायजसो कम्पमान हुन्छ। जतिखेर यो कम्पनाङ्क प्रबल भएर यसको असर भयानक हुन्छ त्यसलाई भुइँचालो या भूकम्प भनिन्छ। भुइँचालोको प्राबल्य सिस्मोग्राफ यन्त्रले जोखेर रिक्टर स्केलमा प्रकाश गरिन्छ। भुइँचालो हुन्छ पृथ्वीभित्र भएको फलक गति यानि टेक्टोनिक मुभमेन्टद्वारा। भूमिस्खलनद्वारा सामान्य भुइँचालो हुन सक्छ। आग्नेयगिरी उद्गिरणबाट पनि ठुलो भुइँचालो हुन सक्छ। ठुलो भुइँचालोले पृथ्वी पृष्ठमा भयानक ध्वंसलीला सृष्टि गर्छ। घर अट्टालिकाहरू ध्वंस प्राप्त हुन्छ, खेत चिरिन्छ, रुखहरू लड्छन्, नदीको गति बदलिन्छ, पहाड पर्वत सृष्टि हुन्छ र भूपृष्ठ परिवर्तन हुन्छ। हजार हजार मानिस र पशु पक्षी केही क्षणमै मर्छन्। भुइँचालो ठुलो प्राकृतिक प्रलय हो। यसबाट बाँच्नु पर्दा सावधानता लिनु नै उत्तम उपाय हो। भुइँचालोको पूर्व सावधानता। भुइँचालो आउने अगाडि नै हामी दूरदर्शी हुनुपर्छ। हामी निश्चित हुनुपर्छ कि हामीसँग अग्नि निर्वापन गर्ने साधन फायर एक्सटेङ्गुइसर छ कि छैन। यदि छैन भने त्यसको व्यवस्था अगाडि नै गर्नुपर्छ। सहर नगरमा फ्ल्याट या अट्टालिकामा बस्ने मानिसहरूलाई फायर एक्सटेङ्गुइसर अति नै जरुरी छ, तर गाउँ अञ्चलमा त्यति जरुरी छैन। भुइँचालोको अगाडि नै प्राथमिक सहायताको सामग्री अर्थात् फर्स्ट एड किट, ब्याटरीमा बज्ने रेडियो, टर्च लाइट र अतिरिक्त ब्याटरी राख्नुपर्छ। फर्स्ट एड कसरी उपयोग गर्नु यस बारेमा जानकारी लिनुपर्छ। सिलिन्डर ग्यास, पानीको टेप या नल, करेन्टको स्विच कसरी बन्द गर्नुपर्छ त्यो बारेमा निरक्षर या अशिक्षित मानिसहरूले पनि जान्नुपर्छ। शिक्षित व्यक्तिहरूले त जान्नुहुन्छ, तर सासाना बच्चाबच्ची बुढाबुढीहरूले स्विच बन्द गर्नु जान्नु भएन भने बहुत अप्ठ्यारो या मुसिबत हुन्छ। त्यसर्थ उहाँहरूलाई अगाडि नै प्रशिक्षण दिएर राख्नुपर्छ। भुइँचालोपछि परिवारका सदस्यहरूले कहाँ भेट गर्ने सो बारेमा अगाडि नै तय गर्नुपर्छ। अर्थात् भुइँचालोको डरले को हो कता कुदेर जान्छन् त्यसको केही ठेगाना हुँदैन। त्यही कारणले अगाडि नै सदस्यहरूको बीच सल्लाह हुनुपर्छ। हेभी अब्जेक्ट्स अर्थात् भारी चिजहरू सेल्फ आलमारी टेबलमाथि राख्नु हुँदैन, किनकि भुइँचालोमा ती सामानहरू झरेर टुटफुट हुन सक्छ। भारी फर्निचर, कार्डबोर्ड या आलमारी उपकरण एप्लायन्सेस बेराको छेउमा राख्नुपर्छ। अर्थक्वेक प्लान यानि भुइँचालोको परिकल्पना

0: बारेमा स्कुल कलेज र कर्मस्थलीमा सिक्नु पर्छ। भुइँचालो आइरहेको बेलामा के गर्नु? सबभन्दा ठुलो कुरो यो हो कि भुइँचालो आउँदा कतिपय मानिस आत्तिएर काल्लेर रोई कराई गर्दै भाग्न थाल्छन्। याद राख्नुहोस्, यस्तो बेलामा आत्तिनु या डराउनु हुँदैन, धीर सुस्थिर हुनुपर्छ। घरको भित्र हुँदाहुँदै भुइँचालो आइगयो भने भित्रै बस्नुपर्छ, अरू बाहिर भएका मानिसहरू बाहिरै खुला जग्गामा गएर उभिनुपर्छ। भित्रै हुँदाखेरि आयो भने नकुदी बेराको छेउमा दर्जाको कुनामा कुर्सी टेबल र खाट पनि पसेर ज्यान जोगाउनु पर्छ। त्यो बेला आफूसँग केही छैन भने पनि खाली हातले टाउको ढाक्नुपर्छ, किनभने टाउकोमा चोट लाग्न सक्छ। अगर तपाईँ बाहिर हुनुहुन्छ भने तपाईँ मुकुल जग्गामा जानुहोस्। ठुला ठुला रुखको तल विद्युतको खम्बाको छेउमा कहिले पनि उभिनु हुँदैन, ठुला ठुला अट्टालिकाको छेउमा पनि उभिनु हुँदैन, किनकि त्यस्ता अट्टालिकाहरू लड्नु अथवा नष्ट हुन सक्छ र चोइटा उछिट्टिएर आफूतिर आउन सक्छ। भुइँचालो आइरहेको बेला सलाई पार्नु, मम जलाउनु या ग्यास जलाउनु हुँदैन, दुर्घटना हुन सक्छ। भुइँचालो आइरहेको बेलामा तपाईँ गाडीभित्र हुनुहुन्छ भने गाडी बन्द गर्नुहोस् भुइँचालो शेष नहुन्जेलसम्म। फ्ल्याट बिल्डिङमा बस्नेहरूले, अरू कुनै अफिसमा काम गर्नेहरूले भुइँचालो आइरहँदा लिफ्ट व्यवहार गर्नु हुँदैन, किनकि करेन्ट गयो भने लिफ्टमै अड्किरहनु पर्ने हुन सक्छ। त्यो समयमा उद्धार गर्नेवाला कोही पनि पाइँदैन। भुइँचालो पछि के गर्नुपर्छ? आफ्नो साथै अरूलाई हेर्नुहोस्। कोही घाइते भए कि, कसैलाई केही चोट लागेको छ कि भने फर्स्ट एड अघि बढाउनुहोस्। पानी, ग्यास र लाइटको स्विच चेक गर्नुहोला। पानीको नल खुला, ग्यासको स्विच खुला भयो भने भयङ्कर विपद हुन सक्छ, त्यसर्थ अति नै सावधान हुनुपर्छ। भुइँचालो पछि मोबाइल टिभी होइन रेडियो सुन्नुहोस्। भत्किएको बिल्डिङबाट बाहिर निस्केर आउनुहोस्। सावधान हुनुपर्छ, कतै ऐना फुटेर चोइटाहरू छरिएको हुन सक्छ, बिल्डिङको भग्नावशेष डेब्रिज चारैतिर छरिएको हुन सक्छ, त्यसर्थ पाउमा चोट नलाग्नको लागि जुत्ता लगाउनु पर्छ। चिम्नीको प्रति सावधान हुनुहोस्, आफू माथि झर्न सक्छ। क्षति साधन भएको जग्गाबाट निरापद आश्रयस्थलमा जानुहोस्। यदि तपाईँ स्कुल कलेज या कर्मस्थलीमा हुनुहुन्छ भने दायित्वमा भएका मानिसका निर्देश सुन्नुपर्छ, कति हानि भयो त्यसको जानकारी लिनुहोस्। असम भुइँचालो हुने ठाउँ हो। अघि पनि सन् 1897 र 1950 बहुत ठुलो भुइँचालो आएको थियो र भारी मात्रामा नोक्सान भएको थियो। यति ठुलो भुइँचालो अहिले आउनु हो भने लाख लाख मानिसको प्राणहानि हुन्छ, त्यसर्थ हामी सबैले डिजास्टर म्यानेजमेन्ट यानि दुर्योग प्रशमन व्यवस्थापनको बारेमा पुरा जानकारी लिनुपर्छ।
1: श्रोताहरूले
2: श्रोतागण यतिन्जेल सुन्दै हुनुहुन्थ्यो ललित श्रेष्ठको एउटा वार्ता। यो वार्ता पूर्व प्रसारण थियो। आउनुहोस् त कार्यक्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौँ केही आधुनिक गीत। आधुनिक गीत कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्, चन्द्रकला नेवारको स्वरलाई।

श्रोताहरूले आधुनिक गीत कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् त आधुनिक गीत कार्यक्रमलाई जारी राख्दै अब सुनाउँदैछौ ग्रीप श्रेष्ठ र अञ्जलाको स्वरलाई

आरती नेवारले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँस विविध कार्यक्रम सहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।